0: Lawson Travels Cruises. Honeymoons, custom family trips, stress-free travel every mile. Call 214-631-2458 today.
1: In one moment, an accident can change everything. When it does, you don't need sympathy, you need strength. Attorney Omar Khawaja, the official injury partner of FunAsia Network, fights to get you every dollar you deserve. No upfront fees, no empty promises, just results. And if you don't win, hey, you don't pay. Call now for your free consultation at 833-GET-OMAR or visit attorneyomar.com. Omar Khawaja, your legal lifeline.
2: वीकेंड का प्लान अभी तक नहीं बना? बस 90 मिनट्स नॉर्थ ऑफ डैलस चौकटाव कैसीनो एंड रिसॉर्ट ड्यूरेंट में हर विजिट बन जाता है एक विनिंग एक्सपीरियंस. पोकर हो या ब्लैक जैक, एक्साइटिंग स्लॉट्स हो या फिर 20 अमेजिंग रेस्टोरेंट्स में जबरदस्त डाइनिंग, और अगर ब्रेक चाहिए तो लग्जूरियस स्काई टावर और रिलैक्सिंग स्पा आपका इंतजार कर रहे हैं. तो सिर्फ लकी फील मत कीजिए, लकी बन जाइए. चौकटाव कैसीनो एंड रिसॉर्ट ड्यूरेंट, एंटरटेनमेंट, लग्जरी और एक्साइटमेंट सब एक ही डेस्टिनेशन में. प्लीज प्ले रिस्पॉन्सिबली, मस्ट बी 21 ईयर्स.
3: سب سے پہلے تعریف اس اوپر والے کی جس نے دنیا بنائے, چاند ستارے بنائے, زمین آسمان بنائے, انسان کے دل میں محبت کا جذبہ پیدا کیا. اسی اوپر والے کی تعریف ہے جس نے مجھ کو, آپ کو اور یہ ساری کائنات کو انسانیت کو آگے بڑھانے کے لیے بنایا ہے. آپ سب کو میرا پیار بھرا نمسکار, ست سری اکال, السلام علیکم, یا علی مدد, دن اے ویری ویری گڈ مارننگ ٹو آل آف یو ایز وی گیٹ اسٹارٹڈ ود آر پروگرام آن دس لولی وینزڈے مارننگ. اٹس دا 19th آف آگسٹ ٹوڈے.